खबर है बम्बो क्रेवल गम्बो जिबरी नंबर वाला शिवत न करम क्रे गम्बो मामसु मही इंजी को आज मत न करम क्रे गम्बो उरुवार गुम्बिलो जाकराम क्रे आज मत न करम क्रे आज वन जी मत न करम क्रे वल गम्बो उरुवार गुम्बिलो मदाम आजे को तुरुवा वजरो Imer wadang dino albarira jibato anda gara wadal fero mamma borromo hetara khundego alway tariyo alway kisokuno kun bolwe jawro yeya bonyo te borwano e ma gulundo burma khuchro alway kingudo alway zagano alway qatano musa joko musa waliago wala shesharro والقرب من الدمق الدور الدمبلان عبسول قريجا لا لقدو رأي كنودي من أبخرسو